0: एक बार फिर से स्वागत है आपका। आप सुन रहे हैं एफएम मुरादाबाद 89.6 और आज का ये जो प्रोग्राम है बहुत ही स्पेशल है। आज की जो महफिल है बहुत ही खूबसूरत है और इसमें तीन पत्ती का जो साथ है वो एक साथ मिल रहा है। शुभम जी यहाँ पर है, मनु जी है और मैं भी हूँ। देखिए मैं सिर्फ सुनने के लिए बैठा हूँ, एज ए ऑडियंस मुझे बहुत मजा आ रहा है, आई एम श्योर आपको भी आ रहा होगा। तो शुभम भैया कुछ सुनाने की तैयारी में थे तो अब जरा चलते हैं सीधा उनके पास। जी सर
1: जी, मैं सुनाने को तो बहुत कुछ था,
0: पहले ये बताओ आपको मजा आ रहा है यानी, सॉरी मैं बीच में।
1: बिल्कुल आनंद जी, आपकी महफिल में रह के बिल्कुल आनंद आ रहा है।
0: क्या बात।
1: और मैं जब से मनु जी की अभी नज़्म सुनी है तो मैं उसी में खो गया था और मैं सोच में पड़ गया था कि क्या पढूं। तो इसके लिए थोड़ा सा मुझे शब्द नहीं मिल रहे थे कि जब मनु जी ने इतना अच्छा आगाज कर दिया है कि उसके बाद क्या करेंगे, और जब आगाज ऐसा है तो अंजाम कैसा होगा। आप सभी श्रोताओं को,
2: बहुत अच्छा होगा,
1: श्रोताओं को मजा आएगा।
0: बिल्कुल बिल्कुल बिल्कुल, व्हाई नॉट।
1: तो मैं अर्ज करता हूँ कि आशना हो गया अजाब से भी,
0: वाह
1: आशना हो गया अजाब से भी,
0: जी जी
1: दोस्त अनजान था जवाब से भी।
0: क्या बात है।
1: आशना हो गया अजाब से भी, दोस्त अनजान था जवाब से भी, और शेर है कि मेरी कोशिश का वो नतीजा था, मेरी कोशिश का वो नतीजा था, चांद निकला था जो नकाब से भी, चांद निकला था जो नकाब से भी। और शेर है कि जो एक आशिक होता है उसका यही मोटिव रहता है कि किसे हासिल किया जाए, तो शेर उसी के लिए है कि कैसे हासिल उसे किया जाए, कैसे हासिल उसे किया जाए, मांग होती रही ये ख्वाब से भी, मांग होती रही ये ख्वाब से भी। और जब प्रेमी अपनी प्रेमिका का वर्णन करता है तो उसको श्रृंगार किस तरीके से देता है कि उसकी आवाज में तरन्नुम था,
2: वाह वाह वाह,
1: उसकी आवाज में तरन्नुम था, नर्म लहजा था वो गुलाब से भी, नर्म लहजा था वो गुलाब से भी। और शेर देखे कि जब उसका दिल टूट जाता है फिर क्या करता है कि पहले आशिक का हम शक्ल वो समझ,
2: वाह बात है,
1: पहले आशिक का हम शक्ल वो समझ, अब बुलाती है जी जनाब से भी, अब बुलाती है जी जनाब से भी। और एक दौर वो आता है जब आशिक बिल्कुल फ्रस्ट्रेट हो जाता है, तो उसमें उसके लिए कहता है कि जिस दिन मिली थी आंखें ये, उनसे जिस दिन मिली थी आंखें ये, दिन में दिन था वही खराब से भी, दिन में दिन था वो खराब से वही खराब से भी। और शेर है जिंदगी का निजाम है जारी, जिंदगी का निजाम है जारी, है हवा धूप से तो आप से भी, है हवा धूप से तो आप से भी। और शेर है कि जब शादियां होती है उसके लिए शेर है कि शादियों के निकलते मुहूर्त हैं, शादियों के निकलते मुहूर्त हैं, ज्योतिषों के लगे हिसाब से भी, ज्योतिषों के लगे हिसाब से भी। और शेर है के मकता है कि आस्तीनों में सांप देखे हैं,
2: क्या बात है,
1: आस्तीनों में सांप बैठे हैं, अपने अपने शुभम हिसाब से भी, अपने अपने शुभम हिसाब से भी। बहुत बहुत शुक्रिया,
2: बहुत अच्छी,
0: बहुत ही आनंद आया मुझे। और ये जो अपने नाम के साथ आप चीजों को ऐड कर रहे हैं ना, गजब लाजवाब
2: जी। आनंद जी, इसे तखल्लुस कहा जाता है।
0: और क्या कहा जाता है?
2: तखल्लुस कहा जाता है।
0: इसका मतलब क्या होता है?
2: ये उपनाम
1: होता है, कायदे में इसको पेन नेम कहा जाता है।
0: राइट,
1: जैसे धनपत सहाय मुंशी प्रेमचंद हो जाते हैं।
2: जी जी जी, बिल्कुल सही बात है। और ये जो इन्होंने अपनी गजल में
0: कलाकार पकड़ के लाए हो आप, मतलब
2: अरे ये मेरे
0: कहां छुपा के रखा था,
2: जानता था
0: अल्टीमेट हीरा,
2: बाकी ये गदर कर देंगे।
0: हाँ हाँ, नहीं नो डाउट।
2: आनंद जी, मैं
0: तो इनका तलफ्फुज़ इतना बढ़िया है, इनकी आवाज इतनी लाउड है, तो इनके हिसाब से बड़ी मस्त लग रही है वो, जो भी कर रहे हैं शेर शायरी सब कुछ बेहतर।
1: शुक्रिया, बस आपकी जरा नवाजी।
2: आनंद जी, गजल के अरूज में एक बात ये आती है कि जहाँ से गजल शुरू होती है,
0: हाँ जी हाँ जी,
2: उस पहले शेर को मतला कहते हैं।
0: वाह।
2: और जिसमें अपना ये उपनाम शामिल, पेन नाम शामिल किया जाता है आखिरी शेर में, उसे मख्ता बोलते हैं गजल की दुनिया में।
0: क्या बात है।
2: तो बस हालांकि सब जानते हैं लेकिन फिर भी कह देना,
1: अपने श्रोताओं का थोड़े से नॉलेज में इजाफा करना इसको कह सकते हैं हम।
2: हाँ,
1: और साथ ही साथ अगर मनु जी के साथ में रहने का यही फायदा है कि आपसे बहुत कुछ सीखने को मिलता है इसी बात में।
2: चार मिसरे रखता हूँ,
1: सुनाइए।
2: किसे हक है तेरी मर्जी में कोई भी दखल दे दे, किसे हक है तेरी मर्जी में कोई भी दखल दे दे, जो तू चाहे کرشمے کو حقیقت کا عمل دے دے اور بھلا تجھ سا کرم فرما سوا تیرے کہاں ہوگا، بھلا تجھ سا کرم فرما سوا تیرے کہاں ہوگا، کہ جنت کی رہائش ایک نیکی کا بدل دے دے، کہ جنت کی رہائش ایک نیکی کا بدل دے دے۔ اور چار مصرے یہ کہ خدا بھی، گاڈ بھی، بھگوان بھی، واہے گرو بھی تو،
1: کیا کہنے،
2: خدا بھی، گاڈ بھی، بھگوان بھی، واہے گرو بھی تو، ہماری کوششوں کے حوصلے کا دم شروع بھی تو،
1: کیا کہنے۔
2: دراصل شبھم جی میں بتاتا چلوں کہ یہ جو پہلا مصرہ ہے یہ جناب ساحل سہری نینی تالوی صاحب نے ہمیں دیا تھا، جب ان سے ہماری ملاقات ہوئی تھی تو انہوں نے کہا تھا کہ کچھ کہو آپ، کیونکہ ہم اس سمے وقت بہت چھوٹے ہوا کرتے تھے، نیا نیا پدارپن ہوا تھا غزلیات کی دنیا میں، اور یہ میری بڑی خوش نصیبی ہے، استاد شاعروں کی فہرست میں آتے ہیں وہ، گیانی جیل سنگھ صاحب کے ساتھ میں انہوں نے نیشنل لیبل کے مشاعرے پڑھے ہیں،
1: بہت اچھی بات،
2: تو مطلب آپ سمجھ سکتے ہیں کہ ان کا ایک وقار کتنا بڑا رہا۔ تو انہوں نے جو یہ مصرع دیا تھا تو اس پر یہ چار مصرے ہوئے ہیں،
1: اور
2: یہ جو بھی اس میں خاص ہوا ہے وہ میں ان کے اس مصرے کو دیتا ہوں، کیونکہ جب خاص چیز ہوتی ہے تو وہ اپنا ایک خاص مقام بھی رکھتی ہے، اور نہایت ہی ایک خوبصورت چیز نکل کر آتی ہے کہ خدا بھی، گاڈ بھی، بھگوان بھی، واہے گرو بھی تو،
1: کیا بات ہے،
2: ہماری کوششوں کے حوصلے کا دم شروع بھی تو،
1: ویری نائس،
2: تیری مرضی سے ہوتا ہے یہاں ذرہ بھی سورج سا، بسا ہے مجھ میں تو ہی اور میرے روبرو بھی تو،
1: کیا کہنے،
2: اور میرے روبرو بھی تو، خدا بھی، گاڈ بھی، بھگوان بھی، واہے گرو بھی تو،
1: بہت سندر، قسم سے سر آپ نے تو چار چاند لگا دی یہ بات بول کے، مطلب کچھ میں نے پہلے بھی کہا تھا شروع میں کہ کچھ کچھ چیزیں ایسی ہوتی ہیں جو مطلب شعر و شاعری، نظم، غزل، جو بھی چیزیں بنی ہیں وہ سب کچھ ہمیں ایک دم نا ریالٹی سے کنیکٹ کرتی ہیں، جیسے ہم آج کے یوتھ ہیں تو ہمیں بہت سی چیزیں نہیں پتا ہیں، بٹ ابھی جب آپ کی یہ چیزیں سن رہے ہیں تو بڑی کلیئر کلیئرٹی مل رہی ہے کہ ہاں یہ چیز یہ ہے اور یہ چیز یہ میسج دے رہی ہے۔
2: آنند جی اگر یہ بات جو آپ نے کہا ہے اگر ہمارے شروتاؤں تک پہنچ رہی ہے،
1: بالکل
2: خوش نصیبی کی بات ہے۔ دراصل کیا ہے کہ آج کل کا جو بہت فاسٹ ٹائم چل رہا ہے، بہت چھوٹی چھوٹی چیزوں کو لوگ ترجیح دیتے ہیں،
1: بالکل،
2: تو یہ ہوتا ہے کہ غزل جو ہے اس کا اپنا مقام ہے، اور یہ بات ایک محسوس کرنے کی ہے کہ اس کا جو دائرہ ہے وہ بہت بڑا ہے، بہت بڑا ہے، اس میں کوئی چیز ایسی نہیں ہے جو چھوٹ سکتی ہو، آپ اس میں ایموشنز کو دیکھ سکتے ہیں، آپ اس میں رشتوں کو دیکھ سکتے ہیں، آپ اس میں خوشی کو دیکھ سکتے ہیں، آپ اس میں غم کو دیکھ سکتے ہیں، آپ اس میں ایون کے ہر چیز کو دیکھ سکتے ہیں، آپ اس میں ہر رشتوں کو جی سکتے ہیں، ماں کو جیا، منور صاحب کو دیکھیے
1: صاحب
2: کہ وہ ماں کے نام سے اتنے فیمس ہوئے کہ آج تک لوگ جو نے ماں کے دام سے جوڑ کر اس شاعری کے لیے جوڑ کر دیکھتے ہیں۔ تو یہی بات ہے، یہ چیز اگر شروتاؤں تک ہمارے پہنچ رہی ہے تو یہ ہماری بہت بڑی سفلتا ہے اپنے کاریکرم کی۔
1: بالکل سر، بالکل پہنچ رہی ہے، اور مجھے امید ہے کہ جتنے ہمارے لسنرز ہیں، جتنے بھی ہمارے شروتا ہیں، جو بھی ہمیں ینگ لوگ سن رہے ہیں، ان کو بھی یہ پروگرام ڈیفینیٹلی پسند آ رہا ہوگا، اور یہ جو چھوٹی چھوٹی چیزیں آپ اور میں اور شبھم جی مل کے کر رہے ہیں، یہی چیزیں جو ہمارے پروگرام کو بہتر سے بہترین بنا رہی ہیں۔ باقی شبھم اور سر کے پاس واپس لوٹ کر آئیں گے، ہم کچھ اور نئی چار چیزیں ان سے سنیں گے بہترین، اور کچھ نیا سیکھنے کو بھی ملے گا نو ڈاؤٹ۔ آپ بنی رہیے ہمارے ساتھ، سنتے رہیے ایف ایم مراد آباد 89.6، آپ کے شہر کا اپنا سامودائک ریڈیو۔ رکتے ہیں ایک چھوٹے سے میوزیکل بریک کے لیے، اس کے بعد جلدی ملیں گے اسٹیشن آف دی نیشن پر۔